हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र अब प्रस्तुत छ केही लोक तथा आधुनिक गीतहरू। त श्रोता, कार्यक्रमको पहिलो साङ्गीतिक कोशीले यहाँको निम्ति नरेन्द्र गुरुङ, उत्तम, डेजी अनि रिमलाको स्वरमा।

0: लोक तथा आधुनिक गीतहरूको प्रसारणपछि श्रोता अब पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले देश आतंकवादलाई पराजित गर्ने र यसको सक्षम पारिस्थितिकीलाई ध्वस्त पार्ने आफ्नो संकल्पमा दृढ संकल्पित रहेको बताउनु भएको छ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले अपरेशन सिन्दूरलाई आतंकवाद देशको सार्वभौमिकता र नागरिकहरूको सुरक्षालाई खतरामा पार्ने सबै शक्तिहरूको विरुद्ध अटल संकल्पको निर्णायक प्रमाणको रूपमा वर्णन गर्नुभएको छ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मातृ तथा बाल स्वास्थ्य सेवालाई सुदृढ गर्ने दिशामा महत्त्वपूर्ण कदमको रूपमा जननी सुरु गरेको छ। श्रम एवं रोजगार मन्त्री डाक्टर मनसुख मन्डाविया आज नयाँ श्रम संहिता अन्तर्गत 40 वर्ष र यसभन्दा माथिका श्रमिकहरूका लागि राष्ट्रव्यापी वार्षिक स्वास्थ्य जाँच पहलको शुभारम्भ गर्नुभएको छ। र भाजपाका वरिष्ठ नेता शुभेन्दु अधिकारीका निजी सहयोगी चन्द्रनाथ रोतको हत्यामा संलग्न भएको आरोपमा पुलिसले 3 जनालाई पक्राउ गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले देश आतंकवादलाई पराजित गर्ने र यसको सक्षम पारिस्थितिकीलाई ध्वस्त पार्ने आफ्नो संकल्पमा दृढ संकल्पित रहेको बताउनु भएको छ। अपरेशन सिन्दूरको 1 वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, भारतीय सशस्त्र बलहरूले अपरेशनको क्रममा अद्वितीय साहस, सटीकता र संकल्पको प्रदर्शन गरेको छ। उहाँले अझ भन्नुभयो, पहलगाममा निर्दोष भारतीयहरूमा आक्रमण गर्ने आँट गर्नेहरूलाई सेनाले उचित जवाफ दिएको छ। श्री मोदीले यो पनि भन्नुभयो, सम्पूर्ण राष्ट्र सशस्त्र बलहरूलाई उनीहरूको बहादुरीको लागि सलाम गर्दछ। प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, अपरेशन सिन्दूर आतंकवादको विरुद्ध भारतको दृढ प्रतिक्रिया र राष्ट्रिय सुरक्षाको रक्षा गर्ने भारतको अटुट प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। श्री मोदीले भन्नुभयो, यस अभियानले सेनाहरू बीचको बढ्दो संयुक्ततालाई प्रदर्शित गरेको छ र रक्षा क्षेत्रमा भारतको आत्मनिर्भरताको प्रयासले राष्ट्रिय सुरक्षामा ल्याएको शक्तिलाई रेखाङ्कित गरेको छ।
2: नहीं हो सकता, टेरर और ट्रेड एक साथ नहीं चल सकता और पानी और खून भी एक साथ नहीं बह सकता।
1: राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले अपरेशन सिन्दूरलाई आतंकवाद देशको सार्वभौमिकता र नागरिकहरूको सुरक्षालाई खतरामा पार्ने सबै शक्तिहरूको विरुद्ध अटल संकल्पको निर्णायक प्रमाणको रूपमा वर्णन गर्नुभएको छ। अपरेशन सिन्दूरको 1 वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जाल पोस्टमा राष्ट्रपति मुर्मूले भन्नुभयो, यस अभियानको असाधारण सफलताले हाम्रो सशस्त्र बलको अतुलनीय साहस र दृढतालाई दर्शाउँदछ। उपराष्ट्रपति श्री सीपी राधाकृष्णनले शान्ति, एकता र सार्वभौमिकतामा भङ्ग गर्ने प्रयास गर्ने आतंकवादी संगठनहरू र आतंकवादलाई प्रयोजन गर्ने देशहरूलाई भारतले दृढतापूर्वक जवाफ दिएकोमा अपरेशन सिन्दूर एक निर्णायक क्षणको रूपमा वर्णन गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले देश आतंकवादलाई पराजित गर्ने र यसको सक्षम पारिस्थितिकीलाई ध्वस्त पार्ने आफ्नो संकल्पमा दृढ संकल्पित रहेको बताउनुभयो। अपरेशन सिन्दूरको 1 वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, भारतीय सशस्त्र बलहरूले अपरेशनको क्रममा अद्वितीय साहस प्रदर्शन गरेको छ। रक्षा मन्त्री श्री राजनाथ सिंहले अपरेशन सिन्दूरको वर्षगाँठमा भारतीय सशस्त्र बलको वीरता र बलिदानलाई नमन गर्नुभएको छ। उहाँले भन्नुभएको छ, देशका सशस्त्र बलहरूको साहस र समर्पणले राष्ट्रको सुरक्षा सुनिश्चित गरिरहेको छ। जम्मू काश्मीरमा अपरेशन सिन्दूरपछि पाकिस्तानले गरेको गोलाबारीमा मारिएकाहरूलाई श्रद्धाञ्जली दिन आज पुन्च जिल्लाको गुरुद्वारा श्री गुरु सिंह सभामा विशेष प्रार्थना गरियो। आकाशवाणी जम्मू संवाददाताले रिपोर्ट दिए अनुसार भक्तहरू गुरुद्वारमा शान्तिको लागि प्रार्थना गर्न र पीडितहरूको सम्झना गर्न भेला भएर सीमापार गोलाबारीको क्रममा नागरिक क्षेत्र र धार्मिक स्थलहरूमा भएको आक्रमणको निन्दा गरे। गत वर्ष 7 मईमा भारतले सिन्दूर अपरेसन सुरु गरे। लगातै पुछमा तोप र मोर्टार गोलाबारीमा 12 जनाको मृत्यु भएको थियो भने 34 जना घाइते भएका थिए। मुख्यमन्त्री सम्राट चौधरीको नेतृत्वमा आज बिहार मन्त्रीमण्डलको विस्तार गरिएको छ। पटनाको गान्धी मैदानमा सम्पन्न शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन, भाजपाका प्रदेश अध्यक्ष सञ्जय सरावकी लगायत अन्य वरिष्ठ नेताहरू उपस्थित हुनुहुन्थ्यो। मन्त्रीमण्डलमा बीजेपीका 15 अनि जेडियुका 13 मन्त्रीहरूले शपथ लिएका छन्। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मातृ तथा बाल स्वास्थ्य सेवालाई सुदृढ गर्ने दिशामा महत्त्वपूर्ण कदमको रूपमा जननी, प्रसव, पूर्व प्रसव, प्रसव र नवजात एकीकृत हेरचाहको यात्रा सुरु गरेको छ। जननी एक डिजिटल मञ्च हो जुन प्रजनन उमेरको क्रममा महिलाहरूको डिजिटल स्वास्थ्य रेकर्डको व्यापक निगरानी र मर्मत गर्न डिजाइन गरिएको हो। मन्त्रालय अनुसार अहिलेसम्म 1,34,00,000 लाभार्थीहरूले यस प्लेटफर्ममा पञ्जीकरण गरिसकेका छन्। इलेक्ट्रोनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्रालयले जानकारी दिएको छ, नयाँ आधार एपले 3 महिनाभित्र 21 मिलियनभन्दा अधिक डाउनलोडहरू सार्वजनिक रूपमा स्वीकार गरिरहेको छ, जसले मानिसहरूको औँलाहरूमा सेवाहरू ल्याएको छ र जीवनलाई सजिलो बनाएको छ। मन्त्रालयले भनेको छ, अहिलेसम्म 28,00,000 अधिक मानिसहरूले नयाँ आधार एपको प्रयोग गरेर आफ्नो मोबाइल नम्बर अपडेट गरेका छन्। त्यस्तै लगभग 6,00,000 मानिसहरूले आफ्नो ठेगाना अपडेट गर्नका लागि एप प्रयोग गरेका छन्। श्रम एवं रोजगार मन्त्री डाक्टर मनसुख मंडावियाले आज नयाँ श्रम संहिता अन्तर्गत 40 वर्ष र त्यसभन्दा माथिका श्रमिकहरूका लागि राष्ट्रव्यापी वार्षिक स्वास्थ्य जाँच पहलको शुभारम्भ गर्नुभयो। यो पहलले व्यावसायिक स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ गर्ने र देशको कार्यबलको लागि व्यापक स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हो। कर्मचारी राज्य बिमा निगम नयाँ दिल्ली स्थित मेडिकल कलेज र अस्पतालको उद्घाटन गर्नुहुँदै डाक्टर मनसुख मंडावियाले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विगत 12 वर्षमा देशको श्रम शक्ति र युवा शक्तिप्रति सम्मानमा उल्लेखनीय वृद्धि भएको छ।
3: आज से एक दशक पहले देश में केवल 30 करोड़ लोगों को सोशल सिक्योरिटी का कवरेज मिलता था, लेकिन 12 साल के बाद इंटरनेशनल लेबर ऑर्गेनाइजेशन के डायरेक्टर जनरल ने अनाउंसमेंट करा कि भारत में सोशल सिक्योरिटी कवरेज बढ़ के मोदी गवर्नमेंट के प्रयासों से आज देश में 94 करोड़ लोगों को सोशल सिक्योरिटी की कवरेज मिल रहा है।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: समय पर बुआई, भरपूर उपज की गारंटी।
5: मास्टर जी, ये किसान से बेहतर कौन जाने, बीज तो कब के बो दिए।
4: मैं फसल की नहीं एनपीएस पेंशन की बात कर रहा हूँ।
5: एनपीएस पेंशन?
4: हाँ, आज ही एनपीएस में पैसा जमा करना शुरू करो और अपना बुढ़ापा सुरक्षित करो।
5: बुढ़ापा सुरक्षित?
4: हाँ भाई, एनपीएस भारत सरकार के PFRDA द्वारा संचालित एक पेंशन योजना है, जिसमें आज से पैसा जमा करते रहने पर बुढ़ापे में हर महीने पेंशन मिलेगी। अधिक जानकारी के लिए आज ही संपर्क करें कॉमन सर्विस सेंटर या अपने बैंक से। बुढ़ापे में पेंशन की पक्की गारंटी के लिए एनपीएस जरूरी है।
1: यो आकाशवाणी हो, अब सुन्नुहोस् रहल समाचार। केन्द्रीय कृषि एवं कृषक कल्याण मन्त्री शिवराज सिंह चौहानले भारतलाई विकसित राष्ट्र बनाउनका लागि किसानहरूको विकास आवश्यक रहेको बताउनु भएको छ। उहाँले भन्नुभएको छ, निर्यात बढाउनका लागि सम्पूर्ण सरकारी दृष्टिकोणका साथ काम गर्न र बागवानी क्षेत्रका सबै पक्षहरूमा ध्यान केन्द्रित गर्न एक टास्क फोर्स गठन गरिनेछ। लखनऊमा फ्रुट हेरोइन्जन 2026 को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय मन्त्री श्री चौहानले भन्नुभयो, भारतले हाल लगभग 1,129,00,000 मेट्रिक टन फलफुल उत्पादन गरिरहेको छ।
6: इस आयोजन का उद्देश्य है फलों का उत्पादन बढ़ाना, गुणवत्ता क्वालिटी कैसे और बेहतर करें, इम्प्रूव करें हम उसकी कोशिश करना, फलों की प्रोसेसिंग उसको आगे बढ़ाना। हम ये चाहते हैं कि हमारे फल, हमारी सब्जियां, उनका निर्यात बढ़ेगा तो किसानों की आय भी बढ़ेगी और विदेशी मुद्रा भी हमारे देश में आएगी, रोजगार के अवसर भी बढ़ेंगे।
1: केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भाजपा नेता शुभेन्दु अधिकारीका निजनाथको हत्या ममता ब्यानर्जीको नेतृत्वमा रहेको तृणमूल काङ्ग्रेस सरकारले सुरु गरेको हिंसाको राजनैतिक संस्कृतिको अर्को डरलाग्दो सम्झना दिलाएको आरोप लगाउनु भएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री प्रधानले भन्नुभयो, तृणमूल काङ्ग्रेसको डर र धम्कीको राजनीतिमा आत्मसमर्पण गर्न अस्वीकार गरेकै कारण भाजपा कार्यकर्ता र समर्थकहरूलाई बारम्बार निशाना बनाइएको छ, आक्रमण गरिएको छ र हत्या गरिएको छ। उहाँले भन्नुभयो, लोकतन्त्रमा हिंसा र प्रतिशोधको कुनै स्थान छैन। श्री प्रधानले भन्नुभयो, बंगालका जनताले डरमा आधारित राजनीतिलाई सहने छैनन् र राजनैतिक हिंसाका हरेक कार्यलाई कानून अन्तर्गत जवाफदेही बनाइनेछ। भाजपाका वरिष्ठ नेता शुभेन्दु अधिकारीका निजी सहयोगी चन्द्रनाथ रोतको हत्यामा संलग्न भएको आरोपमा पुलिसले तीनजनालाई पक्राउ गरेको छ। पुलिसले 7 सदस्यीय विशेष जाँच टोली एसआइटी पनि गठन गरेको छ। यसले सिआइडीका आइजीको सुपरिवेक्षणमा काम गर्नेछ। यसका सदस्यहरूमा सिआइडी, एसटीएफ र राज्य पुलिसको गुप्तचर शाखाका अधिकारीहरू हुनेछन्। आक्रमणकारीहरूले नकली नम्बर प्लेट भएको कारको प्रयोग गरेर पोइन्ट ब्ल्याङ्क दायरामा गोली चलाएका थिए। पुलिस महानिर्देशकले हिजो राति नै घटनास्थलको निरीक्षण गरेका थिए। पछि बुलेटका खोलहरू बरामद गरियो र जाँच तुरन्तै सुरु गरियो। पुडुचेरीका मुख्यमन्त्री एन रङ्गास्वामीले आज उपराज्यपाल के कैलाशनाथनलाई आफ्नो राजीनामा बुझाउनु भएको छ, जसले केन्द्र शासित प्रदेशमा नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गरेको छ। मुख्यमन्त्री श्री रङ्गास्वामीले व्यक्तिगत रूपमा राजीनामामा उपराज्यपाललाई राजीनामा पत्र हस्तान्तरण गर्नुभयो। तमिलनाडुमा विधानसभा चुनावको परिणाम घोषणा भएपछि सबैभन्दा ठूलो दलका नेता टिभीके जोसेफ विजयले आज लोकभवनमा राज्यपाल विश्वनाथ अर्लेकरसँग दोस्रो पटक भेट गर्नुभयो। हाम्रा संवाददाताका अनुसार सरकार गठनलाई लिएर अझै पनि गतिरोध जारी छ। टिभीके र वामपन्थी जस्ता पार्टीहरूमा व्यस्त पारले जारी छन्। भिसिके र वामपन्थी दलका नेताहरूले डिएमके प्रमुख एमके स्टालिनलाई भेटेर उनीसँग चर्चा गरेका थिए। बैठकपछि बोल्दै भिसिके प्रमुख थोल थिरुभावलावनले भन्नुभयो, बहुमत प्रमाणित गर्ने माग सदनमा ल्याउन सकिन्छ। उहाँले टिभीकेलाई सहयोग गर्ने निर्णय चाँडै गरिने बताउनु भएको छ। संचार मन्त्री ज्योतिरादित्य सिन्धियाले आज नेहरू प्लेस डाक कार्यालयको जीर्ण भवनको उद्घाटन गर्नुभयो। स्तरोन्नतिले समकालीन वास्तु सुविधाहरू, सुधारिएको ग्राहक इन्टरफेस क्षेत्रहरू र डाक बुनियादी ढाँचा विकासलाई आधुनिकीकरण गर्न डाक विभागको चलिरहेको पहलको साथ पङ्क्तिबद्ध रूपमा एक अनुकूलित कार्यान्वयन लेआउट समावेश गर्दछ। यस अवसरमा सम्बोधन गर्नुहुँदै श्री सिन्धियाले भन्नुभयो, भारतीय डाकद्वारा प्रत्येक वर्ष लगभग 7.5 करोड पार्सल र 90 करोड डाक पठाइन्छ। खादी एवं ग्रामोद्योग आयोगको माध्यमबाट कार्यान्वयन भइरहेको छ प्रधानमन्त्री रोजगार सृजन कार्यक्रम पिएमइजेपीले उद्यमशीलतालाई बढावा दिन र देशभरि रोजगार सिर्जना गर्नमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। सूक्ष्म लघु तथा मध्यम उद्यम मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, वर्ष 2021-22 वर्ष 2025-26 15 वित्त आयोगको चक्रको दौरान यस योजनाले भारतको सूक्ष्म उद्यम इको सिस्टमलाई बलियो बनाउँदै बलियो प्रदर्शन देखाएको छ। भियतनामका राष्ट्रपति तो लामले आज मुम्बईको नेसनल स्टक एक्सचेन्जको भ्रमण गर्नुभयो। उहाँले एनएसईमा परम्परागत घण्टी बजाउने समारोहमा भाग लिनुभयो, जहाँ निर्देशक तताहा सिइओ आशिष कुमार चौहान र व्यापारिक नेताहरूले उहाँलाई स्वागत गर्नुभयो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले देश आतंकवादलाई पराजित गर्ने र यसको सक्षम पारिस्थितिकीलाई ध्वस्त पार्ने आफ्नो संकल्पमा दृढ संकल्पित रहेको बताउनु भएको छ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले अपरेसन सिन्दुरलाई आतंकवाद देशको सार्वभौमिकता र नागरिकहरूको सुरक्षालाई खतरामा पार्ने सबै शक्तिहरूको विरुद्ध अटल संकल्पको निर्णायक प्रमाणको रूपमा वर्णन गर्नुभएको छ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मातृ तथा बाल स्वास्थ्य सेवालाई सुदृढ गर्ने दिशामा महत्वपूर्ण कदमको रूपमा जननी सुरु गरेको छ। श्रम एवं रोजगार मन्त्री डाक्टर मनसुख मण्डाविया आज नयाँ श्रम संहिता अन्तर्गत 40 वर्ष र माथिका श्रमिकहरूका लागि राष्ट्रव्यापी वार्षिक स्वास्थ्य जाँच पहलको शुभारम्भ गर्नुभएको छ र भाजपाका वरिष्ठ नेता शुभेन्दु अधिकारीका निजी सहयोगी चन्द्रनाथ रोधको हत्यामा संलग्न भएको आरोपमा पुलिसले 3 जनालाई पक्राउ गरेको छ। अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3 बजे
7: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचिका सबिना गिरी। विषय अपरेशन सिन्दूर एक त्रुटि रहित अभियान। आलेख विदेश सेवा एकाई एनएसटी आकाशवाणी। अप्रमणमा आफ्नो क्षमता प्रमाणित गर्ने सशस्त्र बलहरूलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। पाकिस्तान समर्थित आक्रमणकारीहरू वेस्टर्न उपत्यकामा प्रवेश गरे। मानिसहरूलाई उनीहरूको धर्मको बारेमा सोधेर त्यसपछि उनीहरूलाई मारे। 26 जनाको मृत्यु भयो। यो साम्प्रदायिक हिंसा भड्काउने स्पष्ट प्रयास थियो। यसले सीमापार आक्रमणबाट भारतलाई भित्रबाट विभाजन गर्ने दिशामा परिवर्तनलाई चिन्ह लगायो। प्रतिक्रियामा भारतीय सशस्त्र बलहरूले 7 मई 2025 बिहानी 1:44 अपरेशन सिन्दूर शुरू गरे। पाकिस्तान र पाकिस्तान कब्जा गरेको जम्मू कश्मीरमा आतंकवादी अड्डाहरूमा प्रहार गरे, जहाँबाट भारत विरूद्ध आतंकवादी आक्रमणहरूको योजना र निर्देशित गरिएको थियो। भारतीय सेना, नौसेना र वायुसेनाले यो कठिन कार्य पूरा गर्न उत्कृष्ट व्यावसायिकता, साहस र अटल दक्षता प्रदर्शन गरे। भारतीय सेनाले पाकिस्तान अधीनस्थ जम्मू कश्मीर र पाकिस्तानको पंजाब प्रान्तमा 9 शिविरहरूमा सठिक हमलाहरू गरे। यस अपरेशनमा 100 भन्दा बढी आतंकारीहरू मारिए, जसमा IC-814 को अपहरणकर्ताहरू मध्ये एक पनि समावेश थियो। बहावलपुर र मुरिद केमा कुख्यात आतंकवादी शिविरहरू ध्वस्त पारिए। भारतीय वायुसेनाले सफल हमलाहरूको प्रमाण प्राप्त गर्न आकाशबाट निगरानी राख्न थाले। लक्ष्यहरू मुरिद के, बहावलपुर र अन्य स्थानहरू थिए। आलोचनात्मक विश्लेषण, योजना र कार्यान्वयन मार्फत भारतले सठिक हमलाहरूद्वारा सबै 9 आतंकवादी शिविरहरूलाई ध्वस्त पार्यो र कुनै पनि हताहत हुनबाट जोगियो। सशस्त्र बलहरूले पाकिस्तानमा नष्ट गरिएका आतंकवादी शिविरहरूको विस्तृत र ग्राफिक छविहरू साझा गरे। भारतीय वायुसेनाले हाम्रो सिमानामा बलियो हवाई रक्षा पनि कायम राख्यो। 9 तारिक मई, 8 तारिक मई र 7 तारिकमा पाकिस्तानले हाम्रा नागरिक तथा सैन्य प्रतिष्ठानहरूमा मानवरहित हवाई सवारी साधन UAV र लुटपाट गर्ने हतियार ड्रोन प्रहार गरे। आश्चर्यजनक कुरा के छ भने, भारतले आतंकारीहरूलाई लक्षित गर्दा पाकिस्तानले भारतीय नागरिकहरूलाई लक्षित गरे। भारतले लाहोर, गुजरानवाला, सरगोधा, चकलाला, रहीमयार खान, सुक्कुर र मुरीमा पाकिस्तानी वायुरक्षा प्रणाली, राडार, कमाण्ड सेन्टर, गोला बारूद र रसद डिपोहरू पनि नष्ट गरे। पाकिस्तानले ठूलो अनलाइन गलत सूचना अभियान शुरू गरे। यसले अपूर्ण कथाहरू र झुटा प्रचारका साथ भारतलाई लक्षित गर्ने प्रयास गरे। यस गलत सूचना अभियान मार्फत पाकिस्तानको लक्ष्य सत्यलाई विकृत गर्नु, विश्वव्यापी जनतालाई भ्रमित गर्नु र आफ्नो गलत कुरा अगाडि बढाउनु थियो। भारतले तथ्यहरूको साथ सक्रिय रूपमा प्रतिक्रिया दियो र बलियो डिजिटल सक्रियता अर्थात् यसमा सतर्कता प्रदर्शन गर्यो। भारतले गलत सूचनासँग लड्न शान्त र विधिवत दृष्टिकोण प्रदर्शन गर्यो। भारतीय अधिकारीहरूले पाकिस्तानी खाताहरूद्वारा प्रयोग गरिएका हेरफेर रणनीतिहरूको पर्दाफाश गरे, जसमध्ये धेरै अब अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल प्लेटफर्महरूद्वारा जाँचमा छन्। अपरेशन सिन्दूर भारतको सैन्य र रणनीतिक शक्तिको एक प्रमुख प्रदर्शन थियो, जुन सैन्य र गैर सैन्य विधिहरूको संयोजन प्रयोग गरेर गरिएको थियो। यो बहुआयामिक अपरेशनले आतंकारी खतराहरूलाई प्रभावकारी रूपमा निष्क्रिय पार्यो, पाकिस्तानी आक्रमणहरूलाई रोक्यो र आतंकवादप्रति भारतको शून्य सहिष्णुता नीतिलाई दृढतापूर्वक लागू गर्यो। अपरेशनले अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्दै रणनीतिक नियन्त्रण कायम राख्यो। राष्ट्रिय संकटको समयमा संकल्प मात्र होइन तर उत्कृष्ट नेतृत्व पनि आवश्यक थियो। प्रधानमन्त्री नरेन्द्र मोदी चुनौतीको सामना गर्न उत्रिनु भयो, जसको अपरेशन सिन्दुरमा प्रमुख भूमिका हालको इतिहासमा भारतको सबैभन्दा साहसी सैन्य प्रतिक्रियाहरूमध्ये एक हो। पूर्व निर्धारित कूटनीतिक भ्रमणमा विशेषमा यसमा विदेशमा भए तापनि श्री मोदीले द्रुत रूपमा कमाण्ड ग्रहण गरेर रणनीतिक स्वयं र बलियो कार्यलाई सन्तुलित गर्ने प्रक्रिया गरे। उहाँले तीव्र गतिमा कार्य गर्नको लागि अत्याधिक दबावमा उल्लेखनीय संयम प्रदर्शन गरे। सिन्धु जलसन्धि निलम्बन गर्नेदेखि सैन्य कारवाहीसम्मको प्रत्येक कदम राम्रोसँग योजनाबद्ध र समयमै भएको सुनिश्चित गर्दछ। सिन्धु जलसन्धि निलम्बन गर्ने प्रधानमन्त्री मोदीको निर्णय एक ऐतिहासिक कदम थियो, जसले पाकिस्तानको हितलाई मात्र हानि पुर्याएन तर भारतलाई पनि फाइदा पुर्यायो।
8: प्रस्तुत थियो समसामयिक समीक्षा, यो प्रसारण हो आकाशवाणीको र अब यहाँहरू अघि राखिरहेका छौं केही फिल्मी गीतहरू। त आउनुहोस् श्रोता कार्य

उनको पहिलो कोशिली हारको निम्ति चाँदनी फिल्मबाट गुञ्जनेश्वर छ लता मंगेशकरको जहाँ संगीत छ शिवहरिको अनि शब्द आनन्द बक्सीको

0: फिल्मी गीतहरूको प्रसारणपछि श्रोता बा पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। देशले आज अपरेशन सिन्दुरको पहिलो वार्षिकी मनाइरहेको छ। गत वर्ष 7 मईमा भारतले अपरेशन सिन्दुर सुरु गरेको थियो, जस अन्तर्गत पाकिस्तान र पाकिस्तानको कब्जामा रहेको जम्मू कश्मीरमा आतंकवादीहरूका 9 ठेगानाहरूमा हवाई हमला गरिएको थियो। त्यस हमलामा कम्तीमा 100 आतंकी मारिएका थिए। यो कार्यवाही गत वर्ष 22 अप्रेलमा पहलगाममा पर्यटकहरूमाथि भएको पाकिस्तान प्रायोजित बर्बर आतंकी हमलाप्रति भारतको कडा प्रतिक्रिया थियो। राष्ट्रपति द्रौपदी मुर्मूले अपरेशन सिन्दुरलाई आतंकवाद देशको सार्वभौमिकता र नागरिकहरूको सुरक्षालाई खतरामा पार्ने सबै शक्तिहरूको विरूद्ध अटल संकल्पको निर्णायक प्रमाणको रूपमा वर्णन गर्नुभएको छ। अपरेशन सिन्दुरको 1 वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जाल पोस्टमा राष्ट्रपति मुर्मूले भन्नुभयो, यस अभियानको असाधारण सफलताले हाम्रो सशस्त्र बलको अतुलनीय साहस र दृढतालाई दर्शाउँदछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले शान्ति, एकता र सार्वभौमिकतामा भङ्ग गर्ने प्रयास गर्ने आतंकवादी संगठनहरू र आतंकवादलाई प्रायोजन गर्ने देशहरूलाई भारतले दृढतापूर्वक जवाफ दिएकोमा अपरेशन सिन्दुर एक निर्णायक क्षणको रूपमा वर्णन गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, देश आतंकवाद र त्यसलाई समर्थन गर्नेहरूलाई समाप्त गर्ने आफ्नो संकल्पमा अडिग छ। अपरेशन सिन्दुरको 1 वर्ष पूरा भएको अवसरमा सोसियल मिडिया पोस्टमा श्री मोदीले भारतीय सशस्त्र बलले अपरेशनको क्रममा अतुलनीय साहस, सटीकता र दृढ संकल्प प्रदर्शन गरेको बताउनुभयो। उहाँले भन्नुभयो, सुरक्षा बलले पहलगाममा निर्दोष नागरिकहरूमाथि हमला गर्नेहरूलाई उचित जवाफ दियो। आफ्नो संस्कृत श्लोक सुभाषितममा प्रधानमन्त्रीले भन्नुभयो, अपरेशन सिन्दुरमा भारतले हासिल गरेको असाधारण विजय देशका बहादुर सैनिकहरूको उल्लेखनीय वीरता र देशभक्तिको एक प्रेरक उदाहरण हो। रक्षा मन्त्री राजनाथ सिंह र गृहमन्त्री अमित शाहले अपरेशन सिन्दुरको वार्षिकीमा भारतीय सशस्त्र बलको शौर्य र बलिदानलाई नमन गर्नुभएको छ। केन्द्रीय संचार एवं पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धियाले हिजो सिलङ स्थित पूर्वोत्तर पहाड़ी विश्वविद्यालयमा भारतीय डाकको 100 एनजेन डाकघरको भर्चुअल रूपमा उद्घाटन गर्नुभयो। यो सुविधा विद्यार्थीहरू, शिक्षकहरू र परिसरमा बस्ने बासिन्दाहरूको सेवा गर्ने उद्देश्यले एक आधुनिक युवा केन्द्रित डाक केन्द्रको रूपमा विकसित गरिएको हो। मिजोरमका मुख्यमन्त्री लाल दुहमाले भन्नुभएको छ, मिजोरम भारतको पहिलो राज्यको रूपमा देखा परेको छ जसले जल जीवन मिशनको 100% सफलतापूर्वक कार्यान्वयन हासिल गरेको छ, जसले राज्यभरिका 1,33,060 घरहरूलाई कार्यात्मक नलको पानी जडान प्रदान गरेको छ। मिजोरम सरकार र केन्द्रीय जल शक्ति मन्त्रालय अन्तर्गत पिउने पानी र स्वच्छता विभागले जल जीवन मिशन 2.0 लागू गर्न बुधबार नयाँ दिल्लीमा एक सम्झौता ज्ञापनमा हस्ताक्षर गरेको छ। मेघालयका मुख्यमन्त्री कोनराड के साङमाले आगामी केही वर्षमा राज्यलाई प्रमुख अन्तर्राष्ट्रिय गन्तव्यमा रूपान्तरण गर्ने महत्वाकांक्षी रोडम्यापको रूपरेखा प्रस्तुत गर्ने बताउनु भएको छ। उहाँले भन्नुभएको छ, मेघालयले वैश्विक स्तरको बुनियादी ढाँचा विकास, सामुदायिक सहभागिता र ठूलो मात्रामा निवेशमा ध्यान केन्द्रित गरेर पर्यटन क्षेत्रमा ठूलो फर्को मार्ने तयारी गरिरहेको छ। त्रिपुराका मुख्यमन्त्री मानिक शाहले राज्यलाई लागू पदार्थ मुक्त बनाउने अभियानमा कठोर अडान लिनुभएको छ। नागरिक सचिवालयमा भएको बैठकमा मुख्यमन्त्री शाहले रेल एवं अन्य कुनै मार्गबाट लागू पदार्थ राज्यमा प्रवेश नहोस् भन्नका लागि पुलिस प्रशासन लगातार सतर्क रहनुपर्ने बताउनुभयो। अरुणाचल प्रदेश राज्य सरकारले सेवारत कर्मचारीहरूको लागि महँगाई भत्ता र पेन्सनहरू तथा पारिवारिक पेन्सनरहरूको लागि महँगाई राहतमा 2% वृद्धि गर्ने घोषणा गरेको छ। वर्तमान दर 1 जनवरी 2026 मूल तलब र पेन्सनको 58% बढाएर 60% गरिएको छ। केन्द्र सरकारले 22 र 24 अप्रेलमा जारी गरेको कार्यालय ज्ञापनपछि मुख्यमन्त्री पेमा खाण्डुको नेतृत्वमा रहेको अरुणाचल प्रदेश राज्य सरकारले यो निर्णयलाई स्वीकृति गरेको थियो। विश्व हिन्दू महासंघको असम राज्य समितिले असम विधानसभा चुनावमा पार्टीको उल्लेखनीय सफलताका लागि मुख्यमन्त्री हिमन्त विश्व शर्मा लगायत सम्पूर्ण नवनिर्वाचित भाजपाका विधायकहरूलाई शुभकामना दिनुभएको छ। यसका साथै समाचार पूरा भयो।

समाचारको प्रसारणपछि यहाँ अघि अब राखिरहेका छौं विविध कलाकारको स्वरमा केही लोक अनि आधुनिक गीतहरू। ताउनो श्रोता, कार्यक्रमको पहिलो कोशीली सुनौ अनिल फागोको स्वरमा, जहाँ शब्द हामी पाउँछौ लीला अनमोलको संगीत अनिल फागोकै।

श्रोतागणले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा र अहिले प्रसारण भइरहेको छ विविध कलाकारको स्वरमा केही लोक तथा आधुनिक गीतहरू। त्यसै क्रममा म स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो प्रस्तुति प्रणय गुरुङको स्वर अनि सङ्गीतमा जहाँ शब्द रचना हामी पाउँछौ एलबी थापाको।

0: लोक तथा आधुनिक गीतहरूको प्रस्तुतिपछि श्रोताबाट पालो भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब मुस्कान राईबाट सुन्नुहोस् समाचार। सर्वप्रथम प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले देश आतंकवादलाई पराजित गर्ने र यसको सक्षम परिस्थितिलाई ध्वस्त पार्ने आफ्नो संकल्पमा दृढ संकल्पित रहेको बताउनु भएको छ। असम, पश्चिम बङ्गाल, तमिलनाडु, केरला, पुडुचेरी र अन्य राज्यहरूमा विधानसभा चुनावको क्रममा लागू आदर्श आचार संहिता हटाइएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले अपरेसन सिन्धुलाई आतंकवाद, देशको सार्वभौमिकता र नागरिकहरूको सुरक्षालाई खतरामा पार्ने सबै शक्तिहरूको विरुद्ध अटल संकल्पको निर्णायक प्रमाणको रूपमा वर्णन गर्नुभएको छ। केन्द्रीय कृषक एवं कृषि कल्याण मन्त्री शिवराज सिंह चौहानले भारतलाई विकसित राष्ट्र बनाउनका लागि किसानहरूको विकास आवश्यकता रहेको बताउनु भएको छ। अनि मौसम विभागले केरला, माहे, दक्षिण आन्तरिक, कर्नाटक, तमिलनाडु, पुडुचेरी र करैकालका केही स्थानहरूमा आगामी दुई तिन दिनसम्म अत्याधिक भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले देश आतंकवादलाई पराजित गर्ने र यसको सक्षम परिस्थितिलाई ध्वस्त पार्ने आफ्नो संकल्पको साथ दृढ संकल्पित रहेको बताउनु भएको छ। अपरेसन सिन्दुरको एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारतीय सशस्त्र बलहरूले अपरेसनको क्रममा अद्वितीय साहस, सठिकता र संकल्पको प्रदर्शन गरेको छ। उहाँले अझ भन्नुभयो, पहलगाममा निर्दोष भारतीयहरूमाथि आक्रमण गर्ने आँट गर्नेहरूलाई सेनाले उचित जवाफ दिएको छ। श्री मोदीले यो पनि भन्नुभयो, सम्पूर्ण राष्ट्र सशस्त्र बलहरूलाई उनीहरूको बहादुरीका लागि सलाम गर्दछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, अपरेसन सिन्दुर आतंकवादको विरुद्ध भारतको दृढ प्रतिक्रिया र राष्ट्रिय सुरक्षाको रक्षा गर्ने भारतको अटुट प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। श्री मोदीले भन्नुभयो, यस अभियानले सेनाहरू बीचको बढ्दो संयुक्ततालाई प्रदर्शित गरेको छ र रक्षा क्षेत्रमा भारतको आत्मनिर्भरताको प्रयासले राष्ट्रिय सुरक्षामा ल्याएको शक्तिलाई रेखाङ्कित गरेको छ।
2: हो सकता टेरर और ट्रेड एक साथ नहीं चल सकता और पानी और खून भी एक साथ नहीं बह सकता।
1: असम, पश्चिम बंगाल, तमिलनाडु, केरला, पुडुचेरी र अन्य राज्यहरूमा विधानसभा उपचुनावको क्रममा लागू आदर्श आचार संहिता हटाइएको छ। केन्द्रीय मन्त्रीमण्डल सचिव, राज्यका मुख्य सचिवहरू र मुख्य निर्वाचन अधिकारीहरूलाई पठाइएको पत्रमा निर्वाचन आयोगले भनेको छ, यी राज्य र केन्द्रशासित प्रदेशहरूमा विधानसभा चुनावको परिणाम घोषणा भएपछि आचार संहिता तत्काल प्रभावले समाप्त भएको छ। निर्वाचन आयोगले भनेको छ, पश्चिम बङ्गालको फाल्टा विधानसभा निर्वाचन क्षेत्रमा पुनः मतदानका कारण आदर्श आचार संहिता लागू हुनेछ। मतदान 21 मईमा हुनेछ र मतगणना 24 मईमा हुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले अपरेसन सिन्दुरलाई आतंकवाद, देशको सार्वभौमिकता र नागरिकहरूको सुरक्षालाई खतरामा पार्ने सबै शक्तिहरूको विरुद्ध अटल संकल्पको निर्णायक प्रमाणको रूपमा वर्णन गर्नुभएको छ। अपरेसन सिन्दुरको एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जाल पोस्टमा राष्ट्रपति मुर्मूले भन्नुभयो, यस अभियानको असाधारण सफलताले हाम्रो सशस्त्र बलको अतुलनीय साहस र दृढतालाई दर्शाउँदछ। उपराष्ट्रपति सिपी राधाकृष्णनले शान्ति, एकता र सार्वभौमिकता भङ्ग गर्ने प्रयास गर्ने आतंकवादी संगठनहरू र आतंकवादहरूलाई प्रायोजन गर्ने देशहरूलाई भारतले दृढतापूर्वक जवाफ दिएकोमा अपरेसन सिन्धुलाई एक निर्णायक क्षणको रूपमा वर्णन गर्नुभएको छ। केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भाजपा नेता शुभेन्दु अधिकारीका निजी सहयोगी चन्द्रनाथ रथको हत्याले ममता ब्यानर्जीको नेतृत्वमा रहेको तृणमूल काङ्ग्रेस सरकारले सुरु गरेको हिंसाको राजनैतिक संस्कृतिको अर्को डरलाग्दो सम्झना दिलाएको आरोप लगाउनु भएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री प्रधानले भन्नुभयो, तृणमूल काङ्ग्रेसले डर र धम्कीको राजनीतिमा आत्मसमर्पण गर्न अस्वीकार गरेकै कारण भाजपा कार्यकर्ता र समर्थकहरूलाई बारम्बार निशाना बनाइरहेको आक्रमण गरिएको छ र हत्या गरिएको छ। भाजपाका वरिष्ठ नेता शुभेन्दु अधिकारीका निजी सहयोगी चन्द्रनाथ रथको हत्यामा संलग्न भएको आरोपमा पुलिसले तीनजनालाई पक्राउ गरेको छ। पुलिसले 7 सदस्यीय विशेष जाँच टोली एसआइटी पनि गठन गरेको छ। यसले सिआइडीका आइजीको सुपरिवेक्षणमा काम गर्नेछ। यसका सदस्यहरूमा सिआइडी, एसटिएफ र राज्य पुलिसको गुप्तचर शाखा अधिकारीहरू हुनेछन्। आक्रमणकारीहरूले नक्कली नम्बर प्लेट भएको कारको प्रयोग गरेर पोइन्ट ब्ल्याङ्क दायरामा गोली चलाएका थिए। पुलिस महानिर्देशकले हिजो राति नै घटनास्थलको निरीक्षण गरेका थिए। पछि बुलेटका खोलहरू बरामद गरियो र जाँच तुरुन्तै सुरु गरिएको थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। केन्द्रीय कृषि एवं कृषक कल्याण मन्त्री शिवराज सिंह चौहानले भारतलाई विकसित राष्ट्र बनाउनका लागि किसान

0: हरको विकास आवश्यक रहेको बताउनु भएको छ। उहाँले भन्नुभएको छ, निर्यात बढाउनका लागि सम्पूर्ण सरकारी दृष्टिकोणको साथ काम गर्न र बागवानी क्षेत्रमा सबै पक्षहरूमा ध्यान केन्द्रित गर्न एक टास्क फोर्स गठन गरिनेछ। लखनऊमा फ्रुट हराइजन 2026 उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय मन्त्री श्री चौहानले भन्नुभयो, भारतले हाल लगभग 1,129 लाख मेट्रिक टन फलफुल उत्पादन गरिरहेको छ।
1: इस आयोजन का उद्देश्य है फलों का उत्पादन बढ़ाना, गुणवत्ता क्वालिटी कैसे और बेहतर करें, इम्प्रूव करें हम, की कोशिश करना, फलों की प्रोसेसिंग उसको आगे बढ़ाना। हम ये चाहते हैं कि हमारे फल, हमारी सब्जियां, उनका निर्यात बढ़ेगा तो किसानों की आय भी बढ़ेगी और विदेशी मुद्रा भी हमारे देश में आएगी, रोजगार के अवसर भी बढ़ेंगे।
0: निर्वाचन आयोगले 4 राज्यहरू र एउटा केन्द्रशासित प्रदेशमा भर्खरै सम्पन्न विधानसभा निर्वाचन र उपचुनावहरूबाट 1,400 करोड रुपियाँभन्दा अधिकको अवैध धन जफत गरेको छ। जफतमा यी राज्यहरू र केन्द्रशासित प्रदेशहरूमा वर्ष 2021 चुनावको तुलनामा 40%भन्दा अधिकको वृद्धि भएको छ। श्रम एवं रोजगार मन्त्री डाक्टर मनसुख मान्डवियाले आज नयाँ श्रम संहिता अन्तर्गत 40 वर्ष र माथिका श्रमिकहरूका लागि राष्ट्रव्यापी वार्षिक स्वास्थ्य जाँच पहलको शुभारम्भ गर्नुभयो। यो पहलले व्यावसायिक स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ गर्ने र देशको कार्यबलको लागि व्यापक स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हो।
2: आज से एक दशक पहले देश में केवल 30 करोड़ लोगों को सोशल सिक्योरिटी का कवरेज मिलता था, लेकिन 12 साल के बाद इंटरनेशनल लेबर ऑर्गेनाइजेशन के डायरेक्टर जनरल ने अनाउंसमेंट करा कि भारत में सोशल सिक्योरिटी कवरेज बढ़ के मोदी गवर्नमेंट के प्रयासों से आज देश में 94 करोड़ लोगों को सोशल सिक्योरिटी की कवरेज मिल रहा है।
0: खादी एवं ग्रामोद्योग आयोगको माध्यमबाट कार्यान्वयन भइरहेको प्रधानमन्त्री रोजगार सृजन कार्यक्रम PMEGPले उद्यमशीलतालाई बढावा दिन र देशभरि रोजगार सृजना गर्नमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। सूक्ष्म, लघु तथा मध्यम उद्यम मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, वर्ष 2021-22 वर्ष 2025-26 15 वित्त आयोगको चक्रको दौरान यस योजनाले भारतको सूक्ष्म उद्यम इकोसिस्टमलाई बलियो बनाउँदै बलियो प्रदर्शन देखाएको छ। संचार मन्त्री ज्योतिरादित्य सिन्धियाले आज नेहरू प्लेस डाक कार्यालयको नयाँ भवनको उद्घाटन गर्नुभयो। डाक विभागको आधुनिक वस्तुकला, ग्राहक इन्टरफेसको सुविधाको क्षेत्र र आधुनिकीकरण अनुरूप यसको डिजाइन गरिएको छ। इलेक्ट्रोनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्रालयले जानकारी दिएको छ, नयाँ आधार एपले 3 महिनाभित्र 21 मिलियनभन्दा अधिक डाउनलोडहरू सार्वजनिक रूपमा स्वीकार गरिरहेको छ, जसले मानिसहरूको औलाहरूमा सेवाहरू ल्याएको छ र जीवनलाई सजिलो बनाएको छ। तकनिकी विकास बोर्डले स्वदेशी रूपमा विकसित टाइप 4 कम्पोजिट सिएनजी सिलिन्डरहरूको उत्पादन र व्यावसायिकीकरणहरूको लागि उन्नत निर्माण सुविधा स्थापना गर्न एक निजी फर्मसँग सम्झौता गरेको छ। यस सुविधाले अत्याधुनिक प्लेटफर्मको वाइन्डिङ, ब्लो मोल्डिङ र उच्च दबाव परीक्षण प्रविधिहरू प्रयोग गर्दछ। मौसम विभागले केरला, माहे, दक्षिण आन्तरिक कर्नाटक, तामिलनाडु, पुडुचेरी र करैकलका केही स्थानहरूमा आगामी 2-3 दिनसम्म अत्याधिक भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। राजधानी दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, बिहार, छत्तिसगढ, आन्ध्र प्रदेश, मध्य महाराष्ट्र, कोकण, गोवा, पश्चिम बङ्गाल, चण्डीगढ, हरियाणा, पूर्वी राजस्थान, झारखण्ड लगायत उत्तर पूर्वी राज्यहरूमा आज चट्याङ र हुरी बतासहित वर्षाको सम्भावना रहेको पनि मौसम विभागले बताएको छ। अब अन्तमा प्रमुख समाचार फेरि एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले देश आतंकवादलाई पराजित गर्ने र यसको सक्षम परिस्थितिलाई ध्वस्त पार्ने आफ्नो संकल्पमा दृढ संकल्प रहेको बताउनु भएको छ। असम, पश्चिम बङ्गाल, तमिलनाडु, केरला, पुडुचेरी र अन्य राज्यहरूमा विधानसभा उपचुनावको क्रममा लागू गरिएको आचार संहिता हटाइएको छ अनि मौसम विभागले केरला, माहे, दक्षिण आन्तरिक कर्नाटक, तामिलनाडु, पुडुचेरी र करैकलका केही स्थानहरूमा आगामी 2-3 दिनमा अत्याधिक भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पुरा भयो।